0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआरएक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला? अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त। मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

0: राधाकृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधाकृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: कैप्टन रेग्मीज फार्म हाउस,
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9841470164,
2: 9000

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ। One oh four eight.

0: लगाउन पर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल। ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: One oh four eight.

0: 1048.
1: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाइपछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआरल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुसी र शान्तिपूर्ण एसआरल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्लपित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआरल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
5: जाडो भएपछि लगाउनु परेन त
4: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
5: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: कैप्टन रेग्मीज फार्म हाउस,
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9841470164,
2: 9832545054,
1: 9849528781।
3: We'll be right back.

1048.

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईँलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनेन्स कम्पनी लिमिटेड, चारखाल गुजुको चौर, दिल्ली बजार। फोन नम्बर 4422-0384-4453-44।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस दुखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।

1048. 1048.

कार्यक्रम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को जीवा सेवा को कार्यक्रम सुन्दै हुनुहुन्छ। एकैछिन समय तर्फ ध्यान दिनुहोस्।

And from AG 104.8 MHz.

0: गोल्ड पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। विगत 2 दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अभिन अपने सुनतनी रोवलविन के आपन रेडियो स्टेशन एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ट्ज़।

1048.

एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को दिवा सेवा को कार्यक्रम सुन्न एक समय तक ध्यान दिनुहोस्। यसबेला हाम्रो स्टोरको घडी अनुसार दिनको

0: reporting. In fact, coming up next time.
1: FM AG 104.5.

104.8.

0: कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
1: सिल्भर प्यालेस दुखा कर्नर न्यू नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: हामी कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि
1: सिल्भर स्टेट थर्मोपथबाट
2: थाहा छ
1: त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन् अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपलब्ध हुन्छन्
3: हजुर विवाह व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ फोन नम्बर 4223745 शाखा शुक्रपथ विशाल बजारको अगाडि
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
5: सिल्भर प्यालेस न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस

0: ओल्ड प्यालेस शुक्रपथ न्यू रोड काठमाडौँ फोन नम्बर 42 43 736।
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

104.8.

0: Out,
1: stretch the tail ring.
2: Yeah, baby, yeah.
3: Silver State, सबै भन्दा पुरानो चाबीको एकमात्र शोरूम.
4: Silver State, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ. विगत दुई दशक देखि, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ.
3: Silver State, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
4: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू.
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि. फोन नम्बर 4227345 4235356.

श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यसबेला हाम्रो स्टुडियोको घडी अनुसार दिन

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: होम पैलेस सुप्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगन सकते होगा अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो हुन्छ, जहाँ हेर्यो त्यहाँ मिसावट छ, त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सले किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: फोनमा बोल्दा नि कति विश्व गरेको
3: त्यतिकै फोनमा नचल्दो भएर सक्नु भए केही आउँदैन है तिमीलाई
2: नेपाल टेलिकमले पोस्टपेड र प्रिपेड दुवै ग्राहकको लागि सजिलो अनलिमिटेड प्याक ल्याएको छ जस मार्फत अनलिमिटेड डेटा अनलिमिटेड अननेट भोइस कल र एसएमएस सहितका लागि हुने गरी प्रयोग गर्न सकिन्छ यो प्याक आफ्नो युजेज अनुसार फरक फरक प्राइसमा अभाइलेबल छ एक महिनासम्म टुक्क
4: नेपाल टेलिकमका विभिन्न किसिमका आकर्षक सजिलो अनलिमिटेड पोस्टपेड प्याक वा प्रिपेड प्याक स्टार 14-15 ह्यास वा नेपाल टेलिकमको मोबाइल एपमा गई सजिलै लिन सकिन्छ नेपाल टेलिकम राष्ट्रको संचार
5: NVL Auto Loan
6: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल
5: मात्र 5.89% ब्याज दरबाटै प्रारम्भ
6: विशेषताहरू
5: NVL Auto Loan तथा विद्युतीय सवारीमा 60% सम्मको फाइनेन्स सुविधा
6: कर्जा अवधि 5 वा 7 वर्ष सम्म
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
6: सरल प्रक्रिया सुलभ ब्याज दर
5: शर्तहरू लागू हुनेछ
6: कॉल सेंटर 01-597-1222
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट। थाहा छ, त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपलब्ध हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: मेरो सधैँभरि
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
4: सम्पर्क नम्बर
3: 9841470164
4: 9032445054
3: 9849528781
5: FM is 104.8 MHz.

104.8.

यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: प्यालेस सुप्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो हुन्छ, जहाँ हेर्यो त्यहाँ मिसावट छ, त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
3: जे जे ज्वेलर्स, शुद्धताको

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: Krishna Jewelers, Vishal Bazar, Pasal Number 13, New Road, Kathmandu. Radha Krishna Jewelers, Rozai Nero, Sadaivari.
1: नेपाल टेलिकम के के चाहियो भनेको 1000 त्यही पाइयो
2: त्यसैले त हामीलाई आज रमाइलो भयो
3: भाइस टाटा के चाहिन्छ प्याकेज किन्न मिल्ने साथी भाइ र आफन्तलाई प्याकेज गिफ्ट दिन पनि मिल्ने ब्यालेन्स कति छ हेर्न पनि मिल्ने ब्यालेन्स ट्रान्सफर गर्न पनि मिल्ने कल डिटेल्स हेर्नुस् त चेक गर्न नि मिल्ने खोजेको कुराहरू सबै यसमा मिल्ने
1: त्यसैले अहिले नै नेपाल टेलिकमको एप डाउनलोड गर्नुहोस् र डेटा बोनसको मजा लिनुहोस् नेपाल टेलिकम राष्ट्रको संचार
4: नेपाल बैंक सरल कृषि कर्जा
5: समृद्ध बन्छ हाम्रो देश तपाईको मेहनत र हाम्रो साथले
4: मात्र 5.89% ब्याज दरमा विशेषताहरू
5: न्यूनतम रु 3 लाख देखि अधिकतम रु 20 लाख सम्मको कर्जा सुविधा
4: परियोजना लागतको अधिकतम 80% सम्म कर्जा प्रवाह
5: आवश्यकता अनुसार चालू पूँजी तथा आवधिक दुवै विकल्प उपलब्ध
4: कर्जा अवधि अधिकतम 10 वर्ष सम्म
5: सरल प्रक्रिया तथा शीघ्र निर्णय
4: शर्तहरू लागू हुनेछ
5: कल सेन्टर 01-597-1222
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

எல்லாரும்

0: चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपलब्ध हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445 54,
3: 9849, 5287

यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
1: जाडो भएपछि लगाउनु परेन त?
0: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
1: एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
0: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउन, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
2: आजकल शुद्धता पाउन कति गाह्रो हुन्छ, जहाँ हेर्यो त्यहाँ मिसावट छ, त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स, बसन्तपुर न्यू रोड, दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 9820076788।
2: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: आज भोलि अफिसमा टेन्सन छैन
1: नेपाल टेलिकमको सिएनजी प्याकेज ब्यालेन्स उठिँदैन

तपाईले आफ्नो अफिसमा नेपाल टेलिकमको सीयूजी प्याकेज लिनुभयो, ठिक गर्नुभयो। यो सुविधा प्रिपेड र पोस्टपेड दुवै सिममा उपलब्ध छ। नेपाल टेलिकम, राष्ट्रको संचार।

0: मित्र ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू, राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: नेपाल बैंक समृद्ध व्यवसाय कर्जा,
2: तपाईको समृद्धि र सम्पन्नताको लागि हाम्रो साथ,
1: मात्र 6.14% ब्याज दरबाटै प्रारम्भ,
2: विशेषताहरू,
1: रु 10 करोड रकम सम्मको कर्जा सुविधा,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: आवश्यकता अनुसार चालू पुँजी, स्थायी चालू पुँजी तथा स्थिर चालू पुँजी कर्जा सुविधा,
1: 7 कार्य दिन भित्र निर्णय,
2: शर्तहरू लागू हुनेछ।
1: कल सेन्टर 01-597-1222।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: FM अध्यात्म ज्योति 104.8।

0: सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्भर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जाउलाखेल। फोन 42 23 745 र 42 33 556।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: गोल्ड पैलेस सुखपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। कैप्टन रेग्मीज फार्म हाउस
1: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
0: क्याप्टन रेग्मीज फार्म हाउस
1: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
0: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
1: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
0: सेमिनार गोष्ठीका लागि उपयुक्त
1: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
0: क्याप्टन रेग्मीज फार्म हाउस कम्तानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली
1: सम्पर्क नम्बर
0: 9841470164
1: 9032445 54
0: 9849 5287

अनि श्रोता यहाँहरू अहिले आफ्नो मध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टोरीको घडी अनुसार साँझको ठिक

नमस्कार, स्वागत अभिवादन कार्यक्रम भक्ति सन्ध्यामा। साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति सङ्गीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनु भएको भजन

0: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आस्था सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ ग्रेन चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ ग्रेन चामल,
3: स्वाद मात्र होइन, प्रेम पस्कने।

0: हिम्स अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट। अर्थोबुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी र आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
1: सम्पर्क 9808300007।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो, जहाँ हेर्यो त्यहाँ मिसावट छ, त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9808376888।
2: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
4: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

संदेशा लायो और संग

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रस्तुतिमा कार्यक्रम भक्ति सन्ध्यामा सुमधुर भजनहरू सुन्नुहुन्छ। अब समय भएको छ व्यावसायिक सन्देशको।

0: अब घर घरमा मंगलम, सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फूड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टिको लागि।

0: अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुनेछ समय सँगै अघि बढ्दै। नेपाल बैंक लिमिटेड नेपाल।

0: हराउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल। ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9808-30007।
7: आजकल शुद्धता पाउन कति गाह्रो हो, जहाँ हेर्यो त्यहाँ मिसावट छ, त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
9: सम्पर्क नम्बर 5320411, 9802076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
10: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
11: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
10: सेमिनार गोष्ठीका लागि उपयुक्त
11: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
11: सम्पर्क नम्बर
10: 9141470164,
11: 9832545,
10: 9849-5285781।
3: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.5।

उत्पादन श्रोता साँझको आठ बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आधुनिक श्रोता यहाँहरु अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

श्रोता, आज हामी श्री पुरुषोत्तम मासको 13 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको 3 अध्याय।

नैमिषारण्यको परम पावन शान्त र दिव्य क्षेत्रमा शौनक आदि समस्त ऋषि मुनिहरू एकाग्र चित्त भएर बसिरहेका थिए। उनीहरूको हृदयमा भगवान श्री हरिको कथा श्रवण गर्ने तीव्र अभिलाषा थियो। सुतजीको मुखारविन्दबाट बगिरहेको कथा अमृतको वर्षपान गरेर उनीहरू आनन्दित भइरहेका थिए। यसै क्रममा राजा दृढधम्बाको प्रसङ्ग सुनेपछि ऋषिहरूको मनमा अनेकौँ कौतूहल र जिज्ञासा उत्पन्न भए। ऋषिहरूले अत्यन्तै आदरपूर्वक दुवै हात जोडेर सुतजीलाई विन्ती गरे, हे परम ज्ञानी, शास्त्रका ज्ञाता, पुराणका मर्मज्ञ सुतजी, हजुरले हामीलाई पुरुषोत्तम मासको व्रत र आराधनाको अलौकिक प्रभावको बारेमा बताउनुभयो। हजुरको वाणीबाट यो वृत्तान्त सुन्दा हाम्रो मनमा अत्यन्तै हर्ष र विस्मय भएको छ। हजुरले भन्नुभयो कि सूर्यवंशी राजा दृढधनुवा पनि पुरुषोत्तम महिनाको सेवा र व्रतको प्रभावले गर्दा पुत्र पौत्र अनेकौँ प्रकारका सांसारिक सुखहरू भोगेर अन्तमा योगीहरूका लागि पनि अत्यन्त

हजुरले भन्नुभयो कि सूर्यवंशी राजा दृढधनुवा पनि पुरुषोत्तम महिनाको सेवा र व्रतको प्रभावले गर्दा पुत्र पौत्र अनेकौं प्रकारका सांसारिक सुखहरू भोगेर अन्तमा योगीहरूका लागि पनि अत्यन्त छन् तर पनि प्राप्त गर्न सक्दैनन्। त्यस्तो अति दुर्लभ वैकुण्ठ लोक ती राजाले कसरी सजिलैसँग प्राप्त गरे? कृपा सिन्धु, हाम्रो मनमा रहेको यो गहिरो कौतूहललाई निवारण गर्नका लागि कृपया यो प्राचीन र पवित्र इतिहास हामीलाई पूर्ण रूपमा विस्तारपूर्वक श्रवण गराउनुहोस्। आदरणीय श्रोता, ऋषिहरूको यस्तो निष्कपट धर्मसम्मत र परम कल्याणकारी जिज्ञासा सुनेर सुतजीको मुखमण्डलमा एउटा अलौकिक मुस्कान छायो। उहाँले आफ्ना गुरुदेव र भगवान श्रीमन नारायणको चरण कमलमा मनमा नै दण्डवत प्रणाम गर्नुभयो। त्यसपछि उहाँले ऋषिहरूलाई सम्बोधन गर्दै मधुर र गम्भीर स्वरमा भन्न थाल्नुभयो, हे परम पावन ऋषिगण, तपाईँहरूले संसारको कल्याणका लागि अत्यन्तै सुन्दर र उत्तम प्रश्न सोध्नु भएको छ। तपाईँहरूको यो जिज्ञासाले सम्पूर्ण मानव जातिको हित गर्नेछ। आकाशमा बग्ने पवित्र देव नदी गङ्गा, आकाश गङ्गाले जसरी आफ्नो स्पर्शले त्रिलोकीलाई पवित्र र निष्पाप बनाउँछिन्, त्यसै गरी राजा दृढधनुवाको यो सुन्दर प्राचीन र अलौकिक कथाले पनि यसलाई श्रवण गर्ने र मनन गर्ने समस्त मनुष्यहरूको हृदयलाई सफा र पवित्र बनाउँछ। उनीहरूका सबै पापहरूलाई भस्म गरिदिन्छ। अब म तपाईँहरूलाई यो सम्पूर्ण वृत्तान्त विस्तारपूर्वक सुनाउँछु। तपाईँहरू एकाग्र चित्त भएर श्रवण गर्नुहोस्। आदरणीय श्रोता, तब सुतजी भन्नुहुन्छ, हे ऋषिहरू हो, प्राचीन कालमा यस धरतीमा हयय नामको एक समृद्ध वैभवशाली धार्मिक देश थियो। त्यो देशमा प्रजापालक, न्यायी र प्रतापी राजा चित्रधनुवा शासन गर्दथे। उनी सूर्य वंशका एक प्रखर नक्षत्र जस्तै थिए। राजा चित्रधनुवाको राज्यमा सर्वत्र सुख, शान्ति र समृद्धिको वास थियो। उनको शासनकालमा प्रजाले कहिले कुनै प्रकारको अनिकाल, महामारी वा अन्यायको सामना गर्नु परेन। राजा चित्रधनुवा आफै पनि भगवान विष्णुका अनन्य भक्त र धर्मका रक्षक थिए। तिनै परम प्रतापी राजा चित्रधनुवाको घरमा एउटा अत्यन्तै दिव्य र तेजस्वी पुत्रको जन्म भयो। ती बालकको शरीरबाट एउटा अनौठो क्षत्रिय तेज झर्किन्थ्यो। ती बालकको नाम दृढधनुवा थियो। युवराज दृढधनुवा साँच्चीकै महा तेजस्वी, पराक्रमी र बाल्यकालदेखि नै समस्त उत्तम गुणहरूले युक्त थिए। उनको हृदयमा सत्यको प्रति अगाध निष्ठा थियो। उनी सधैँ सत्य बोल्दथे र कहिले धर्मको मार्गबाट विचलित हुँदैनथे। उनको बुद्धिको प्रखरता र धार्मिक प्रवृत्तिको चर्चा चारै दिशामा हुन थालेको थियो। जब राजकुमार दृढधनुवा शिक्षा प्राप्त गर्न योग्य भए, तब उनलाई शास्त्रीय ज्ञान र अस्त्र विद्या सिक्नका लागि योग्य गुरुको आश्रममा पठाइयो। त्यहाँ उनले अत्यन्तै कठोर अनुशासन र निष्ठाका साथ विद्या अध्ययन गरे। उनले वेदका छवटा अङ्गहरू शिक्षा, कल्प, व्याकरण, निरुत्त, छन्द र ज्योतिष, यो सहित चारै वेदहरू ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको गहिरो अध्ययन गरे। उनले केवल शास्त्र मात्र पढेनन्, बरु धनुविद्या, रथ सञ्चालन र युद्ध कलामा पनि निपुणता प्राप्त गरे। आफ्नो अध्ययन पूर्ण भएपछि राजकुमार दृढधनुवाले प्राचीन ऋषि परम्परा र शास्त्रको मर्यादा अनुसार अत्यन्तै आदरपूर्वक आफ्ना पूजनीय गुरुजीको विधिवत पूजा अर्चना गरे। उनले गुरुको ऋणबाट मुक्त हुनको लागि आफ्नो सामर्थ्य अनुसार उत्तम र बहुमूल्य गुरु दक्षिणा अर्पण गरे। गुरुको असीम आशीर्वाद र अनुमति प्राप्त गरेपछि उनी आफ्ना पिताको राजधानी अर्थात् आफ्नो नगरमा फर्किए। जब महातेजस्वी राजकुमार दृढधनुवा आफ्नो नगरमा प्रवेश गरे, तब त्यहाँका समस्त नागरिकहरूको खुसीको सीमा रहेन। उनको सुन्दर, सौम्य र ओजस्वी रूपलाई देखेर नगरवासीहरूका आँखाहरूमा एउटा अभूतपूर्व आनन्द उत्पन्न भयो। उनीहरूले राजकुमारको स्वागतमा सडकहरूमा फूल वर्षाए र मङ्गल धुनहरू बजाए। राजा दृढधनुवाले

आफ्नो विनम्रता, सदाचार र उत्तम व्यवहारले आफ्ना पूजनीय पिता राजा चित्रधनुमाको हृदयलाई पूर्ण रूपमा प्रसन्न र सन्तुष्ट तुलाए। राजा चित्रधनुमालाई आफ्नो पुत्रको योग्यता देखेर आफ्नो जीवन धन्य भएको महसुस भयो। तब सुतजी अगाडि भन्नुहुन्छ, हे ऋषिगण, जब पुत्र दृढधनुमा पूर्ण रूपमा यज्ञ, पराक्रमी र राज्यको सञ्चालन गर्न समर्थ भए, तब वृद्ध राजा चित्रधनुमाको मनमा एउटा गम्भीर आध्यात्मिक विचार उत्पन्न भयो। उनले सोचे कि यो संसार असार छ, यहाँका सुख सुविधाहरू, ऐश्वर्य र पद प्रतिष्ठाहरू सबै क्षीण भङ्कुर छन्। उनले आफ्नो मनमा विचार गर्न थाले, मैले आफ्नो जीवनको एउटा ठूलो हिस्सा यो राज्यको रक्षा र भोग विलासको व्यवस्थामा व्यतीत गरे। अब मेरो शरीर वृद्ध हुँदै गइरहेको छ, यो स्त्री, यो ऐश्वर्यशाली घर, यी पुत्र र नाति नातिनाहरू सबै यही छोडेर जानुपर्नेछ। मृत्यु आउनु अगाडि मैले आफ्नो आत्मिक कल्याणको उपाय गर्नुपर्छ। मलाई अब यो राजपाठ र सांसारिक सुखको मोह त्यागेर घना वनमा जानुपर्छ र त्यहाँ एकान्तमा बसेर केवल भगवान श्रीहरिको भजन कीर्तन र तपस्यामा आफ्नो मन लगाउनुपर्छ। यदि मैले अहिले वैराग धारण गरेर भगवानको शरण लिन भने मेरो यो मानव जीवन व्यर्थ हुनेछ। आफ्नो मनमा यस्तो दृढ र पवित्र विचार गरेपछि समर्थ राजा चित्रधनुमाले आफ्नो सम्पूर्ण विशाल साम्राज्य, राजपाट, कोष र सेना आफ्ना परम योग्य पराक्रमी पुत्र दृढधनुमालाई सुम्पिदिए। उनले राजसभामा सबैको अगाडि पुत्रको राज्याभिषेक गरे। त्यसपछि उनी संसारका सबै मोह माया बन्धन र आसक्तिबाट पूर्ण रूपमा विरक्त भएर एउटा साधारण सन्यासी जस्तै वस्त्र धारण गरी महर्षि पुलहको पवित्र आश्रमतर्फ प्रस्थान गरे। महर्षि पुलहको त्यो आश्रम अत्यन्तै शान्त, मनोरम र आध्यात्मिक ऊर्जायुक्त थियो, जहाँ निरन्तर वेद मन्त्रहरूको ध्वनि गुन्जिरहन्थ्यो। त्यहाँ पुगेर राजा चित्रधनुमाले कठोर तपस्या र साधनाको आरम्भ गरे। उनले कन्दमूल र फलफूल खाएर कतिपय समय निराहार रहेर भोक, प्यास, जाडो र गर्मीलाई सहँदै निरन्तर भगवान श्रीहरिको नाम र स्वरूपको ध्यान गरिरहे। यसरी धेरै वर्षसम्म कठोर तपस्या गरेपछि उनको अन्तःकरण पूर्ण रूपमा शुद्ध भयो। अन्ततः उनको आयु समाप्त भएपछि उनी आफ्नो शरीर त्यागेर भगवान श्रीहरिको परम पवित्र धाम अर्थात् वैकुण्ठ लोकमा प्रस्थान गरे। यसरी धेरै वर्षसम्म कठोर तपस्या गरेपछि उनको अन्तःकरण पूर्ण रूपमा शुद्ध भयो। अन्ततः उनको आयु समाप्त भएपछि उनी आफ्नो शरीर त्यागेर भगवान श्रीहरिको परम पवित्र धाम अर्थात् वैकुण्ठ लोकमा प्रस्थान गरे। उनको आत्मा परमात्मामा लीन भयो। जब राजा दृढधनुमाले आफ्ना पूजनीय पिता चित्रधनुमाको स्वर्गारोहणको दुखद समाचार सुने, तब उनको हृदय गहिरो शोकमा डुब्यो। तर उनले आफ्नो क्षत्रिय धर्म र शास्त्रको मर्यादालाई सम्झिएर आफ्नो मनलाई सम्हाले। उनले शास्त्रमा बताइएको पूर्ण विधि र विधान अनुसार आफ्नो पिताको औद्यदयिक क्रिया अत्यन्त श्रद्धापूर्वक सम्पन्न गरे। ब्राह्मणहरूलाई धेरै दान दक्षिणा दिएर उनले आफ्ना पिताको आत्माको शान्तिको कामना गरे। त्यसपछि उनी पूर्ण निष्ठाका साथ आफ्नो नगर र राज्यको शासन सञ्चालन गर्न थाले। राजा दृढधनुमाको विवाह परम सुन्दरी, धार्मिक र पतिव्रता कन्या गुणसुन्दरीसँग भएको थियो। नाम जस्तै गुणसुन्दरी पनि समस्त नारी सुलभ गुणहरू, शील र पति भक्तिले भरिएकी थिइन्। उनी आफ्ना पतिको छाया जस्तै भएर धर्म कार्यमा सहयोग गर्दथिन्। समयको गतिसँगै रानी गुणसुन्दरीको कोखबाट चारवटा अत्यन्तै पराक्रमी, सुन्दर र तेजस्वी पुत्रहरूको जन्म भयो। यसका साथै उनीहरूको घरमा चारुमती नामकी एउटी परम सुन्दरी र लक्षणयुक्त कन्याको पनि प्राकट्य भयो। राजाका ती चारैजना पुत्रहरू आफ्ना गुण र पराक्रमका कारण संसारमा चित्रवाक, चित्रवाह, मणिमान र चित्रकुण्डल नामले सुविख्यात र सुप्रसिद्ध भए। उनीहरू नागहरू जस्तै शक्तिशाली र कान्तिमान देखिन्थे। आदरणीय श्रोता, अब श्री नारायण अगाडि भन्नुहुन्छ, हे देवर्षि नारद, यसरी राजा दृढधनुमाको जीवन संसारका सबै सुख र ऐश्वर्यले परिपूर्ण भएर बितिरहेको थियो। तर एकपटक रात्रिको समयमा जब सम्पूर्ण संसार निन्द्राको काखमा सुत्

भएको थियो र राजप्रसादमा गहिरो सुनसान थियो। तब आफ्ना आलिशान र आरामदायी सैयामा सुतिरहेका राजा दुर्योधनमाको मनमा अचानक एउटा अनौठो र गम्भीर विचार उत्पन्न भयो। उनको मनमा एउटा ठूलो जिज्ञासा र संशयले जन्म लियो, जसले गर्दा उनको निन्द्रा हराएर गयो। राजाले आफ्नो मनमा विचार गर्न थाले, ओहो, मेरो यो जीवन कति अचम्मको छ। मलाई यो संसारमा जुन अपार वैभव, अखण्ड साम्राज्य, विशाल सेना र अतुलनीय धन सम्पत्ति प्राप्त भएको छ, यो कुन पुण्यको प्रभावले भएको हो। मलाई यस्ती परम सुन्दरी र पतिव्रता भार्य प्राप्त भएकी छिन्। नागहरू जस्तै महापराक्रमी चारवटा पुत्रहरू र चारुमती जस्तै सद्गुणी पुत्री प्राप्त भएकी छिन्। मेरो राज्यमा कुनै शत्रु छैन, सबै प्रजाहरू म प्रति वफादार छन्। तर यदि म यस जन्मको कर्मलाई हेर्छु भने मैले आफ्नो स्मरणमा यस्तो कुनै ठुलो वा विशेष पुण्य कार्य गरेको देख्दिन, न त मैले आफ्नो जीवनमा कुनै कठोर तपस्या वा साधना नै गरेको छु, न त मैले ठुला ठुला यज्ञ अनुष्ठान गरेर अग्निमा आहुति नै दिएको छु, न त मैले आफ्नो हातले यस्तो कुनै ठुलो महादान नै दिएको छु जसको फलस्वरूप मलाई यस्तो अलौकिक र चक्रवर्ती सुख प्राप्त होस्। त्यसो भए मेरो यो अगाध र अभूतपूर्व भाग्यको वास्तविक कारण के हो? यो पक्कै पनि मेरो कुनै पूर्व जन्मको अज्ञात पुण्यको फल हुनुपर्छ। तर त्यो पुण्य फल के हो त? म आफ्नो यस भाग्यको रहस्य कसलाई सोधौँ? को होला त्यो संसारमा जसले मेरो यो आध्यात्मिक जिज्ञासाको सही उत्तर दिन सकोस् र मेरो मनको संशयलाई निवारण गर्न सकोस्। राजा दुर्योधनमा यही एउटै विचारको भुमरीमा परेर रातभरि बिछोनामा छटपटाइरहे। विचार गर्दा गर्दै उनको पुरै रात व्यतीत भयो, तर उनले आफ्नो प्रश्नको कुनै चित्तबुद्ध उत्तर पाउन सकेनन्। आदरणीय श्रोता, सुतजी भन्नुहुन्छ, रात समाप्त भएपछि जब आकाशमा उषाको लाली छायो र परम पवित्र ब्रह्म मुहूर्तको आगमन भयो, तब राजा दुर्योधनमा आफ्नो शैयाबाट उठे। उनले आफ्नो मनको अशान्तिलाई दबाउँदै शास्त्रको नियम अनुसार प्रातकालीन नित्य कर्महरू सम्पादन गरे। उनले पवित्र सुगन्धित जलले विधिपूर्वक स्नान गरेर शुद्ध र सेतो वस्त्र धारण गरे। त्यसपछि उनी उदाउदो सूर्यको अगाडि उभिएर दुवै हात छोडेर तामाको पात्रमा जल, फुल र अक्षता लिएर भगवान सूर्य नारायणलाई भक्तिपूर्वक अर्घ अर्पण गरे। त्यसपछि उनले राजप्रसादमा विद्वान ब्राह्मणहरूलाई बोलाएर उनीहरूलाई आदरपूर्वक भोजन गराए। गाई, वस्त्र र स्वर्ण आदि दान दिए। उनीहरूको चरण स्पर्श गरेर आशीर्वाद लिए। ब्राह्मणहरूको आशीर्वाद लिएपछि राजाको मन केही शान्त भयो, तर उनको मनको त्यो मूल जिज्ञासा अझै पनि जीवितै थियो। आफ्नो मनलाई अन्यत्र मोड्न र मनोरञ्जन गर्नका लागि राजाले तत्कालै शिकारमा जाने निर्णय गरे। उनी आफ्ना अस्त्र शस्त्रले सुसज्जित भए एउटा अत्यन्त द्रुतगामी र बलियो घोडामा सवार भई तुरुन्तै शिकारका लागि घना वनतर्फ प्रस्थान गरे। उनका साथमा केही सैनिक र सेवकहरू पनि थिए। त्यो विशाल र भयानक वनमा पुगेपछि राजाले शिकार खेल्न आरम्भ गरे। वनका झाडीहरू र रुखहरूको बीचमा हिँड्दै गर्दा राजाको नजर एउटा अत्यन्तै सुन्दर र बलियो मृगमा पर्यो। राजाले आफ्नो धनुषमा एउटा प्रखर र तीखो बाण चढाए र पूर्ण एकाग्रताका साथ त्यो मृगतर्फ ताकेर धनुषको ताँदोलाई कानसम्म खिचेर बाण छोडिदिए। राजाको हातबाट छुटेको त्यो बाण सिधै गएर मृगको शरीरमा लाग्यो र मृग गम्भीर रूपमा घाइते भयो। बाढ लागेपछि त्यो घाइते मृग आफ्नो ज्यान बचाउनको लागि अत्यन्त तीव्र गतिमा दौडियो र त्यो वनलाई पार गरेर अर्को एउटा अझ बढी घना र अपरिचित वनतर्फ लाग्यो। राजा दुर्योधनमा पनि कति पनि विचलित नभई त्यो घाइते मृगको शरीरबाट भुइँमा खसिरहेका रगतका थोपाहरू र निशानहरूलाई हेर्दै आफ्नो घोडालाई दौडाएर त्यसको पछि पछि लागे। राजा यति तीव्र गतिमा अगाडि बढे कि उनका पछाडि रहेका सेना र सेवकहरू धेरै पछाडि छुटे र राजा वनमा पूर्ण रूपमा एक्ला भए। राजाले धेरै बेरसम्म मृगको पीछा गरे र केही समयपछि त्यो घाइते मृग राजाको नजरबाट ओझेल भयो र वनको कुनै अज्ञात झाडीमा गएर लुक्यो। राजाले त्यसलाई खोजे तर कतै पनि फेला पार्न सकेनन्।
आदरणीय श्रोता सुतजी अगाडि भन्नुहुन्छ, त्यो अपरिचित र निकै घना वनमा धेरै समयसम्म यताउता भौतारिँदा र घोडा दौडाउँदा राजा दृढ धनुवा पूर्ण रूपमा थकित भए। मध्याह्नको सूर्यको प्रखर तापका कारण उनी र उनको घोडा दुवैको घाँटी सुक्यो। राजा तिर्खाले व्याकुल भएर पानीको खोजीमा जङ्गलका चारै दिशामा घुम्न थाले। घुम्दा घुम्दै अचानक उनको नजर एउटा अत्यन्तै विशाल, सुन्दर र अलौकिक सरोवरमा पर्यो। त्यो सरोवर यति ठुलो र गहिरो थियो कि त्यो हेर्दा कुनै विशाल सागर जस्तै देखिन्थ्यो। त्यसको जल एकदमै सफा, चिसो र कञ्चन थियो। सरोवरमा अनेकौं रङ्गी चङ्गी कमलका फूलहरू फुलेका थिए र त्यहाँ हाँस तथा अन्य जल पन्छीहरू मधुर ध्वनिमा कराउँदै पौडिरहेका थिए। त्यो सुन्दर सरोवरलाई देखेर राजाको मन अत्यन्तै हर्षित भयो। उनी तत्कालै घोडाबाट ओलिएर सरोवरको किनारमा गए। उनले पहिले आफ्नो घोडालाई त्यो शीतल र अमृत समान जल पिलाए र त्यसपछि आफैले पनि अञ्जुली भरेर आफ्नो तृष्णा मेटाए। पानी पिएपछि राजाको शरीरमा के ऊर्जा आयो। सरोवरकै किनारमा उनले एउटा अत्यन्तै पुरानो, विशाल र घनी छाया भएको वट वृक्ष बरको रुख देखे। त्यस वट वृक्षका लामा लामा जटाहरू भुइँसम्म झरेका थिए। त्यसको छाया यति बाक्लो थियो कि त्यहाँ सूर्यको एउटा किरण पनि छिर्न सक्दैन थियो। राजा दृढ धनुवाले आफ्नो घोडाको लगामलाई त्यसै बट वृक्षको एउटा बलियो जटामा बाँधिदिए। त्यसपछि उनी आफू पनि निकै थकित भएकाले त्यो रुखको शीतल फेदमा भुइँमा थकै मार्नका लागि बसे। वनको चिसो र सुगन्धित हावाले गर्दा उनको शरीरको सम्पूर्ण थकान बिस्तारै हराउन थाल्यो। उनी आँखा बन्द गरेर त्यहाँ बस्दै फेरि आफ्नो मनमा त्यही रात्रिको प्रश्नको बारेमा विचार गर्न थाले। आदरणीय श्रोता सुतजी भन्नुहुन्छ, जब राजा दृढ धनुवा त्यो बट वृक्षको फेदमा एक्लै गम्भीर मुद्रामा विचार मग्न भएर बसिरहेका थिए, तब अचानक कतैबाट एउटा अत्यन्तै अद्भुत, दिव्य र आकर्षक सुगा उडेर आयो र त्यो बरको रुखको एउटा हाँगामा बस्यो। त्यो सुगा कुनै साधारण चरा जस्तो थिएन। उसको शरीरको हरियो रङ अत्यन्तै चम्किलो र आँखा चतुर देखिन्थे। सबैभन्दा आश्चर्यको कुरा त के थियो भने त्यो सुगाले चराहरूको बोली होइन, बरु मानिसको जस्तै प्रष्ट, मधुर र व्याकरण सम्मत संस्कृत वाणीमा बोल्न सक्दथ्यो। त्यस बट वृक्षको हाँगामा बसेर तल एक्लै बसिरहेका राजा दृढ धनुवालाई हेर्दै त्यस सुगाले अत्यन्तै गम्भीर र रहस्यमय स्वरमा एउटा सुन्दर श्लोक उच्चारण गर्न थाल्यो। उसले बारम्बार एउटै श्लोकलाई दोहोऱ्याएर भन्न थाल्यो, तिमी यस पृथ्वीमा प्राप्त भएको अपार सुखलाई मात्र हेरेर सार वस्तुको विचार गरिरहेका छैनौ भने कसरी पार हुनेछौ? अर्थात् हे राजन, तिमी यस पृथ्वीमा आफूले प्राप्त भएको यो अपार सुख, ऐश्वर्य र भोग विलासलाई मात्र देखेर मोहित भइरहेका छौ, तर जीवनको वास्तविक सार वस्तु अर्थात् परमात्मा र धर्मको विचार गरिरहेका छैनौ। यदि तिमीले यसरी नै आफ्नो अमूल्य समय गुमायो भने यो अत्यन्तै दुस्तर र भयानक संसार सागरबाट कसरी पार हुन्छौ? तिम्रो कल्याण कसरी हुनेछ? त्यस सुगाको मुखबाट यस्तो गम्भीर, आध्यात्मिक र रहस्यले भरिएको वचन सुनेर राजा दृढ धनुवा छाँगाबाट खसे जस्तै भए। उनी स्तब्ध र आश्चर्यचकित भएर जुरुक्क उठे। उनको मनमा एउटा ठूलो हलचल पैदा भयो। उनले सोचे, ओहो, यो के आश्चर्य हो! एउटा साधारण चराले कसरी मानिसको जस्तो यति गम्भीर र ज्ञानयुक्त वाणी बोल्न सक्छ? र यसले जे भनिरहेको छ त्यो त सिधै मेरो हृदयको प्रश्नसँग जोडिएको छ।

वा चराको रूप धारण गरेर आएका साक्षात महर्षि व्यासका पुत्र परम ज्ञानी सुखदेवजी हुनुहुन्छ। उहाँ त परम विरक्त र भगवानका अनन्य भक्त हुनुहुन्छ। कतै म जस्तो संसारी अज्ञानी र मोहमायाको सागरमा डुबेको संसारी जीवलाई देखेर म प्रति दया जागेर मलाई श्रीकृष्णको भक्त सम्झिएर मेरो उद्धार र कल्याण गर्नको लागि उहाँ आफै यहाँ आउनु भएको त होइन। यो सुगाको बाढीमा जुन तेज र वैराग्यको गन्ध छ त्यो कुनै साधारण जीवको हुनै सक्दैन। यसले मलाई जीवनको क्षीण भङ्गुरताको बोध गराइरहेको छ र मलाई वास्तविक सत्यको खोजी गर्न प्रेरित गरिरहेको छ। राजा दृढधनुवा त्यो सुगातर्फ टुलुटुलु हेर्दै त्यसको रहस्यमय वचनको गहिरो अर्थ बुझ्ने प्रयासमा पूर्ण रूपमा लीन भए। आदरणीय श्रोता, श्री नारायण भन्नुहुन्छ, हे नारद मुनि, राजा दृढधनुवा त्यस सुगाको वचन सुनेर गहिरो चिन्तन र विस्मयको सागरमा डुबिरहेकै बेला अचानक जङ्गलको अर्को तर्फबाट धेरै घोडाहरूको टापको आवाज र सैनिकहरूको कोलाहल सुनिन थाल्यो। राजाका पछि पछि आउँदै गरेका उनका सेनापति मन्त्री र सैनिकहरू रगतको निशाना पछ्याउँदै अन्तत त्यसै सरोवरको किनारमा आइपुगे। आफ्ना राजालाई सुरक्षित देखेर सैनिकहरूले ठूलो राहतको श्वास फेरे र उनीहरूले जय जयकार गरे। सैनिकहरूको कोलाहल र आवाज सुनेर त्यो रुखको हाँगामा बसेको दिव्य सुगाले राजा दृढधनुवालाई आफ्नो अन्तिम उपदेश र चेतावनी दिए जस्तै गरी एकपटक फेरि हेर्यो। त्यसपछि राजाले केही बोल्नु वा सोध्नु अगावै त्यो सुगा अचानक पखेटा फ्याट फ्याट गर्दै आकाशतर्फ उड्यो र हेर्दा हेर्दै वनको अनन्त आकाशमा ओझेल परेर पूर्ण रूपमा अन्तर्ध्यान भयो। राजाले त्यसलाई हेरिरहे तर त्यो कतै देखिएन। आफ्नो सेना आइसकेपछि राजा दृढधनुवा आफ्नो घोडामा सवार भएर आफ्ना सैनिकहरूका साथ आफ्नो नगरतर्फ फर्किए। बाहिरबाट हेर्दा उनी शान्त देखिन्थे तर उनको भित्री मन पूर्ण रूपमा अशान्त र परिवर्तित भइसकेको थियो। वनबाट फर्केपछि पनि राजाको मन राजप्रसादको वैभव वा सुख सुविधामा अलिकति पनि लागेन। उनको कानमा निरन्तर त्यस सुगाले भनेको एउटै शब्द गुन्जिरह्यो, तिमी यस पृथ्वीमा प्राप्त भएको अपार सुखलाई मात्र हेरेर सार वस्तुको विचार गरिरहेका छैनौ भने कसरी पार घुनेछौ। उनी दिनरात सुत्दा बस्दा खाँदा र राज कार्य गर्दा पनि केवल त्यसै सुगाको वाक्यलाई स्मरण गरिरहे। उनको मनमा संसारप्रति एउटा गहिरो उदासीनता र वैराग्यको भावना अङ्कुरित हुन थाल्यो। उनले बुझे कि यो वैभव र साम्राज्य उनको आत्माको कल्याणका लागि पर्याप्त छैन। उनलाई अब त्यो सार वस्तुको खोजी गर्नु थियो जसले उनलाई यो संसार सागरबाट पार गराउन सकोस्। सुगाको त्यो एउटा श्लोक राजा दृढधनुवाको जीवनको सबैभन्दा ठूलो मोड बन्न पुग्यो जसले उनलाई परम सत्यतर्फ डोर्याउन थाल्यो। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिगण, यस प्रकार वनमा सुगाको मुखबाट त्यो दिव्य र रहस्यमय श्लोक सुनेपछि राजा दृढधनुवाको हृदयमा ज्ञान र वैराग्यको दियो बल्यो। उनको मनमा आफ्नो पूर्वजन्मको पुण्य र त्यस सुगाको वास्तविक पहिचान जान्ने तीव्र इच्छा जागृत भयो। उनी दिनरात सुत्दा बस्दा खाँदा र राज कार्य गर्दा पनि केवल त्यसै सुगाको वाक्यलाई स्मरण गरिरहे। उनको मनमा संसारप्रति एउटा गहिरो उदासीनता र वैराग्यको भावना अङ्कुरित हुन थाल्यो। उनले बुझे कि यो वैभव र साम्राज्य उनको आत्माको कल्याणको लागि पर्याप्त छैन। अब उनलाई त्यो सार वस्तुको खोजी गर्नु थियो जसले उनलाई यो संसार सागरबाट पार लगाउन सकोस्। सुगाको त्यो एउटा श्लोक राजा दृढधनुवाको जीवनको सबैभन्दा ठूलो मोड बन्न पुग्यो जसले उनलाई परम सत्यतर्फ डोर्याउन थाल्यो। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषिगण, यस प्रकार वनमा सुगाको मुखबाट त्यो दिव्य र रहस्यमय श्लोक सुनेपछि राजा दृढधनुवाको हृदयमा ज्ञान र वैराग्यको दियो बल्यो। उनको मनमा आफ्नो पूर्वजन्मको पुण्य र त्यस सुगाको वास्तविक पहिचान जान्ने तीव्र इच्छा जागृत भयो। अब राजा दृढधनुवाको यो मानसिक छटपटि कसरी शान्त भयो? उनले आफ्नो यो संशय निवारण गर्नका लागि कुन ऋषिको शरणमा गए र महर्षि वाल्मीकिसँग उनको भेट कसरी भयो जसले उनले पुरुषोत्तम मासको परम पावन अनि अलौकिक व्रतको रहस्य बताउनु भयो? यो सम्पूर्ण दिव्य कौतूहलपूर्ण र मोक्षप्रद वृत्तान्त शरणमा

गए र महर्षि वाल्मीकिसँग उनको भेट कसरी भयो, जसले उनले पुरुषोत्तम मासको परम पावन अनि अलौकिक व्रतको रहस्य बताउनु भयो। यो सम्पूर्ण दिव्य कौतूहलपूर्ण र मोक्षप्रद वृत्तान्त अब आगामी 14 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्मे नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे राजा दुर्योधनवा शुक संवाद नाम 3 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
6: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाइपछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ उही पुरानो भान्साघर चामल स्वाद आज पनि उस्तै
7: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल भान्साघर लङ ग्रेन भान्साघर बासमती चामल भान्साघर उसिना चामल स्वाद र सन्तुष्टिको लागि

0: एसई सकियो अब रमाइलो सुरु भयो
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
0: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
2: नेपाल टेलिकम राष्ट्रको संचार नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा सन्देशहरू लागू हुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति

पूर्ण पर्ने जर्मन प्रविधि बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।

0: कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आस्था सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुसी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9800183007।
7: आजकल शुद्धता पाउन कति गाह्रो हुन्छ,
8: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
7: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9800076888।
7: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस।
11: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
10: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
11: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
10: सेमिनार गोष्ठीका लागि उपयुक्त
11: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
10: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
11: सम्पर्क नम्बर
10: 9141470164,
11: 9832545,
10: 9849528781।
12: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.5।

आदम श्रोता एथेन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यही पूरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिन्छौँ। नमस्कार, शुभरात्री।

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालीबहानी असाके 1948, सृष्टितो गताब्दा 1955-88 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, करेर गताब्दा 5127, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 16 गते शनिश्चरबार, तदनुसार मे महिनाको 30 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष, चतुर्दशी तिथि, विशाखा नक्षत्र, परिध आनन्दादि योग, बब कर्ण शुभ योगा। आज चन्द्रमा तुला राशिमा अवस्थित, श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:11 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

आदरणीय श्रोता, अब अगाडिको प्रसङ्ग। परम पूजनीय श्री नारायण देवर्षि नारद मुनिलाई अगाडिको पावन प्रसङ्ग सुनाउँदै भन्नुहुन्छ, हे नारद, वनमा त्यस अलौकिक र दिव्य सुगाको मुखबाट त्यो रहस्यमय श्लोक श्रवण गरेपछि राजा दृढधनवाको जीवनको धारा नै पूर्ण रूपमा बदलिएको थियो। बाहिरबाट हेर्दा उनी आफ्ना सैनिक र प्रजाका सामान्य देखिन्थे, तर उनको अन्तकरणमा एउटा ठूलो वैचारिक आँधी चलिरहेको थियो। उनी आफ्नो राजकीय सुखसयल, वैभव, अतुलनीय धन सम्पत्ति र भव्य राजप्रसादका अभूतपूर्व भोग विलासका बीचमा रहेर पनि आन्तरिक रूपमा अत्यन्तै चिन्ताग्रस्त, अशान्त, विरक्त र उद्विग्न अवस्थामा रहन थालेका थिए। उनी आफ्ना भव्य र सुसज्जित शयन कक्षमा आरामदायी ओछ्यानमा सुत्दा पनि रातभरि निदाउन सक्दैनथे। सुगाले भनेको त्यो एउटै वाक्य, तिमी यस संसारको क्षण भङ्गुर सुखलाई मात्र हेरेर वास्तविक सार वस्तुको विचार किन गर्दैनौ, यो कुराले उनको मुटुमा तीखो काँडो जस्तै बिजिरहेको थियो। महारानी गुणसुन्दरी, उनका चारैजना महापराक्रमी पुत्रहरू र मन्त्रीहरूले पनि राजाको यो बदलिएको मानसिक अवस्था र गम्भीरतालाई नियालिरहेका थिए। तर कसैले पनि उनको यो गहिरो आध्यात्मिक चिन्ताको मूल कारण पत्ता लाउन सकिरहेका थिएनन्। राजा दृढधनवा दिनरात यही विचारमा मग्न रहन्थे कि आफूलाई प्राप्त भएको यो चक्रवर्ती राज्य, वैभव र सद्गुणी परिवार कुन अज्ञात पुण्यको फल हो र त्यो सुगाले दिएको उपदेशको वास्तविक रहस्य के हो। उनी आफ्नो यो संशय निवारण गर्ने कुनै सच्चा मार्गदर्शकको खोजीमा छटपटाइरहेका थिए। श्री नारायण भन्नुहुन्छ, हे देवर्षि, राजा दृढधनवा यसरी नै चिन्ताको अगाध सागरमा डुबेर दिन रात छटपटाइरहेको समयमा एक दिन उनको परम भाग्यले गर्दा साक्षात ब्रह्मर्षि, त्रिकालदर्शी र रामायणका रचयिता महर्षि वाल्मीकि उनको राजधानीमा अचानक आगमन भयो। महर्षि वाल्मीकिको शरीरबाट एउटा अलौकिक ब्रह्म तेज र शान्तिको आभा निस्किरहेको थियो। उनको जटा र शान्त मुद्राले सम्पूर्ण वातावरणलाई नै पवित्र बनाइदिएको थियो। जब राजा दृढधनवाले आफ्ना गुप्तचर र द्वारपालहरूबाट परम पूजनीय महर्षि वाल्मीकि आफ्नो राजप्रसादको ढोकामा आइपुग्नु भएको सुखद समाचार सुने, तब उनी आफ्नो राजकीय आसन र सिंहासनबाट तत्कालै जुरुक्कै उठे र उनले आफ्नो राजसी अहंकार, मुकुट र मर्यादालाई एकातिर पन्छाएर अत्यन्तै हतार हतार र श्रद्धापूर्वक अगाडि बढेर महर्षिको स्वागत गरे। राजाले महर्षि वाल्मीकिको दिव्य चरण कमलमा पूर्ण भक्तिका साथ साष्टाङ्ग दण्डवत प्रणाम गरे। उनले महर्षिलाई आदरपूर्वक राजप्रसादको भित्र ल्याएर एउटा उत्तम र पवित्र आसनमा

विराजमान गराए। राजाले आफ्नी पत्नी महारानी गुणसुन्दरी र पुत्रहरू सहित महर्षिको चरण पखालेर त्यो चरणामृत आफ्नो शिरमा धारण गरे। उनले अनेक प्रकारका सुगन्धित फूल, अर्घ र सात्विक सामग्रीद्वारा महर्षि वाल्मीकिको विधिवत पूजा अर्चना गरे। जब महर्षि वाल्मीकि आसनमा शान्त र प्रसन्न मुद्रामा विराजमान हुनुभयो, तब उहाँले राजा दृढधनुवाको मुखमण्डलमा एउटा अदृश्य चिन्ता, उदासी र गम्भीरताको छाया देख्नुभयो। राजाको बाहिरी व्यवहार शान्त र विनम्र भए तापनि उनको भित्री मन कुनै संशयले ग्रस्त छ भन्ने कुरा त्रिकालदर्शी महर्षिले आफ्नो दिव्य दृष्टिले क्षणभरमै बुझिहाल्नुभयो। महर्षि वाल्मीकिले राजालाई सान्त्वना दिँदै अत्यन्तै मधुर, गम्भीर र कल्याणकारी स्वरमा सम्बोधन गरेर भन्नुभयो, हे राजन दृढधनुवा, तिमी सूर्यवंशका एक परम धर्मात्मा, न्यायी र प्रजाहितेशी राजा हो। तिम्रो राज्यमा सबै प्रकारको सुख र समृद्धि छ, तर आज म तिम्रो यो मुखमण्डलमा एउटा अनौठो उदासी र गहिरो चिन्ताको भाव देखिरहेको छु। तिम्रो यो विशाल राजप्रसादको वैभवले पनि तिम्रो मनलाई शान्ति दिन सकिरहेको छैन जस्तो देखिन्छ। हे महाराज, तिम्रो मनमा जुनसुकै कुराको चिन्ता, संशय वा व्याकुलता भए तापनि तिमी मलाई आफ्नो हितैषी सम्झिएर बिना कुनै सङ्कोच र डर स्पष्ट रूपमा भन, तिम्रो यो मानसिक कष्टको कारण के हो? मलाई सबै वृत्तान्त बताऊ, म तिम्रो त्यो दुःख निवारण गर्ने प्रयास गर्नेछु। महर्षि वाल्मीकिको यस्तो अत्यन्तै करुणामय, हितकारी र न्यानो वचन सुनेर राजा दृढधनुवाको आँखामा आँसु भरिएर आए। उनले पुनः एकपटक महर्षिको चरणमा शिर नुराए र दुवै हात जोडेर अत्यन्तै विनम्र स्वरमा विन्ती गरे। हे परम पूजनीय त्रिकालदर्शी महामुनि, हजुरका यी पवित्र चरणहरूको असीम कृपा र आशीर्वादले गर्दा मेरो यस राज्यमा कुनै पनि कुराको अभाव छैन। मलाई भौतिक रूपमा संसारका समस्त सुख, ऐश्वर्य, भोग र उत्तम परिवार प्राप्त भएको छ। परन्तु हे श्रेष्ठ ब्राह्मण, मेरो मनको भित्री कुनामा एउटा यस्तो ठूलो र भयानक संशयले जन्म लिएको छ, जसले मेरो दिनको भोग र रातको निन्द्रा पूर्ण रूपमा विराम गरिदिएको छ। हे गुरुदेव, केही दिन अगाडि म शिकार खेल्नका लागि घना वनमा गएको थिएँ। त्यहाँ पानी पिएर एउटा विशाल वट वृक्षको फेदमा एक्लै बसिरहेको बेला एउटा अलौकिक र दिव्य सुगा उडेर आयो। त्यस सुगाले मानिसको जस्तै प्रष्ट वाणीमा मलाई एउटा यस्तो श्लोक सुनायो, जसले मेरो अन्तकरणलाई पुरै हल्लाइदियो। त्यसले भन्यो कि म यस धरतीको क्षणिक सुखमा भुलेर वास्तविक जीवनको सार वस्तुको विचार गरिरहेको छैन। हे महाभाग, त्यस सुगाको त्यो रहस्यमय वचन मेरो हृदयमा एउटा तिखो र विशालो सुल जस्तै गढेर बसिरहेको छ। म जति प्रयास गरे पनि त्यस पीडाबाट मुक्त हुन सकिरहेको छैन। कृपा गरेर हजुरको ज्ञानको शक्तिले मेरो मनमा रहेको यो गम्भीर भ्रम र संशयको सुललाई सधैँका लागि निकालेर फ्याँकिदिनुहोस् र मलाई शान्ति प्रदान गर्नुहोस्। राजा दृढधनुवाको यस्तो आर्तनाद र निष्कपट प्रार्थना सुनेपछि महर्षि वाल्मीकिले आफ्ना आँखाहरू बन्द गरेर केही क्षणका लागि ध्यानमग्न हुनुभयो। उहाँले आफ्नो दिव्य योग दृष्टिद्वारा राजाको भूत, वर्तमान र भविष्यको सम्पूर्ण चक्रलाई निहाल्नुभयो। केही समयपछि महर्षिले आफ्ना नेत्रहरू खोल्नुभयो र उहाँको मुखमण्डलमा एउटा सन्तोषको भाव छायो। महर्षि वाल्मीकिले राजालाई हेर्दै भन्नुभयो, हे राजा दृढधनुवा, तिमी जुन सुगाको वचनले चिन्तित भइरहेका छौ त्यो कुनै साधारण घटना होइन। त्यो तिम्रो पूर्वजन्मको कर्मको लेखाजोखासँग जोडिएको छ। सुन, म तिम्रो पूर्वजन्मको त्यो परम पवित्र र विस्मयकारी इतिहास सुनाउँछु, जसले तिम्रो मनको सबै संशयलाई क्षणभरमै नष्ट गरिदिनेछ। हे महाराज, तिमी आफ्नो पूर्वजन्ममा यस सूर्य वंशका राजा थिएनौ। पूर्वजन्ममा तिम्रो जन्म भारतवर्षको दक्षिण दिशामा अवस्थित परम पावन द्रविड देश दक्षिण भारतमा एउटा अत्यन्तै कुलीन, सदाचारी र वेदपाठी ब्राह्मणको घरमा भएको थियो। तिम्रो जन्म प्रसिद्ध र पवित्र ताम्रपर्णी नदीको सुन्दर किनारमा बसेको एउटा सानो गाउँमा भएको थियो।
त्यो जन्ममा तिम्रो नाम सुदेव थियो। ब्राह्मण सुदेवका रूपमा तिमी अत्यन्तै धार्मिक, सत्यवादी, दयालु, कर्तव्य परायण र सधैँ धर्मको मार्गमा हिँड्ने व्यक्ति थियौ। तिम्रो सबैभन्दा ठूलो विशेषता के थियो भने तिम्रो मनमा लोभ वा लालसा अलिकति पनि थिएन। तिमीलाई आफ्नो जीवनयापनका लागि जति पनि प्राप्त हुन्थ्यो, जति पनि अन्न वा धन सन्तुष्टिका साथ मिल्दथ्यो, तिमी त्यसैमा ईश्वरको कृपा सम्झिएर परम प्रसन्न रहन्थ्यौ। तिमी कहिले कसैसँग बढी माग गर्दैनथ्यौ र आफ्नो ब्राह्मण धर्मको निष्ठापूर्वक पालन गर्दथ्यौ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, त्यस जन्ममा तिम्री धर्म पत्नी पनि तिमी जस्तै परम सुशीला, उत्तम गुणहरूले युक्त पतिव्रता र साध्वी नारी थिइन्। उनी प्रसिद्ध महर्षि गौतमकी पुत्री थिइन् र उनको नाम गौतमी थियो। गौतमीले आफ्नो माइतको उच्च संस्कार र मर्यादा अनुसार सुदेवको घरलाई एउटा मन्दिर जस्तै बनाएकी थिइन्। उनी आफ्ना पति सुदेवलाई साक्षात ईश्वर मानेर दिनरात उनको सेवा र गृहस्थीको काममा लीन रहन्थिन्। ब्राह्मण सुदेव र उनकी पत्नी गौतमी ताम्रपर्णी नदीको किनारमा आफ्नो सानो कुटीमा गृहस्थ आश्रमका समस्त नियम, धर्म, अतिथि संस्कार र देव कार्यहरूको पालन गर्दै सुखपूर्वक बसिरहेका थिए। यसरी गृहस्थ धर्मको पालन गर्दै उनीहरूको जीवनको एउटा धेरै ठूलो र लामो कालखण्ड व्यतीत भयो। उनीहरू बुढ्यौलीतर्फ ढल्कन थाले। तर उनीहरूको जीवनमा एउटा धेरै ठूलो दुःख र अभाव थियो। यति लामो समय बितिसक्दा पनि उनीहरूको कुटीमा कुनै सन्तानको जन्म भएको थिएन। उनीहरू पूर्ण रूपमा निसन्तान थिए। सन्तान नभएका कारण उनीहरूको घर सधैँ सुनसान रहन्थ्यो र उनीहरूको मन भित्रभित्रै एउटा गहिरो शून्यता र रोदनले भरिएको थियो। महर्षि वाल्मीकि भन्नुहुन्छ, हे राजन दृढधनुवा, एक दिनको कुरा हो, ब्राह्मण सुदेव आफ्नो नित्य कर्म र पूजापाठ सकेर आफ्नो आसनमा थकित भएर बसिरहेका थिए। उनकी परम पतिव्रता पत्नी गौतमी आफ्ना थाकेका पतिको खुट्टा मिच्दै र आदरपूर्वक उनको सेवा गरिरहेकी थिइन्। आफ्नी पत्नीको अनुहारमा रहेको उदासी र आफ्नो वृद्ध अवस्थालाई हेरेर सुदेवको हृदय अचानक गहिरो दुःख र निराशाले भरिएर आयो। उनको अन्तकरणको पीडा आँसु बनेर बाहिर निस्कियो। त्यो थकित र दुखी ब्राह्मणले लामो श्वास फेर्दै आफ्नी सुन्दरी पत्नी गौतमीलाई हेरेर करुण स्वरमा भन्न थाल्यो, हे सुन्दरी, हे मेरो सुख दुःखकी साथी गौतमी, यस चराचर संसारमा सन्तानको सुखभन्दा ठूलो र उत्तम अर्को कुनै पनि सुख छैन। शास्त्रमा बताइएको छ कि मनुष्यले यस लोकमा जतिसुकै जप, तप, व्रत वा दान गरे तापनि यदि उसको घरमा असल सन्तान छैन भने उसको परलोक सुध्रिँदैन। तपस्या र दानको पुण्यबाट उत्पन्न भएको पुत्रले आफ्ना माता पिताको मृत्युपछि पिण्ड दान र तर्पण गरेर उनीहरूलाई परलोकमा र नरकको कष्टबाट मुक्ति दिएर उत्तम लोकमा सुख प्रदान गर्दछ। एउटा शुद्ध, पवित्र र उच्च वंशमा उत्पन्न भएको सन्ततिले यस धरतीमा बस्दा पनि माता पिताको सेवा गरेर सुख दिन्छ र मृत्युपछि पनि उद्धार गरेर परलोक सुधार्छ। तर हे गौतमी, मेरो भाग्य कति खोटो छ। म यस्तो श्रेष्ठ र पवित्र सन्तति प्राप्त गर्न पूर्ण रूपमा असफल भएँ। मेरो यो वृद्ध अवस्था आइसकेको छ, तर मेरो यो कुटीमा मलाई पिता भनेर बोलाउने कोही छैन। जब म यो कुरा विचार गर्छु तब मलाई आफ्नो यो जीवन नै पूर्ण रूपमा व्यर्थ र बोझ भए जस्तो लाग्छ। मेरो यो जीवनको अब कुनै अर्थ र औचित्य छैन। मैले आफ्नो कुनै पुत्रलाई वेदको अध्ययन गराउन पाइनँ, न त मैले कुनै पुत्रको विवाह आदि शुभ कार्य गरेर आफ्नो पितृ ऋणबाट मुक्त हुने अवसर नै पाएँ। सन्तान बिनाको यो घर साह्रै सुनसान छ, तसर्थ मेरो यो सन्तानहीन जन्म पूर्ण रूपमा व्यर्थ भएको छ। अब मलाई लामो आयु जिउने अलिकति पनि इच्छा छैन। यो आयु मलाई प्रिय लाग्दैन। ब्राह्मण सुदेव आफ्नो मनको व्यथालाई आफ्नो पत्नीको सामुन्य पीडादायक तरिकाबाट व्यक्त गर्दै भन्छन्। यसरी सन्तानहीन भएर अपमान र दुःखको जीवन जिउनुभन्दा त मेरो मृत्यु शीघ्र नै भइदिए कति राम्रो हुन्थ्यो। म मर्न तयार छु, तर यो रित्तो जीवन मलाई चाहिँदैन।
यसरी सुदेवले आफ्नो हृदयको गहिरो पीडा पोख्दै आफ्नी पत्नीका सामु धरधरी रोएर विलाप गर्न थाले। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, आफ्ना परम पूजनीय पतिका यस्ता अत्यन्तै निराशजनक करुण र आत्मग्लानीले भरिएका वचनहरू सुनेर त्यो परम सुन्दरी र बुद्धिमानी साध्वी गौतमीको